हाँ जी ग्रान और दिन को तसोरे रेडियो अमन एफएम 86.4 बटा ग्राम प्रोग्राम दिजम के दिन और दुनिया प्रोग्राम तस दिए भी नेत्र 2 बजे पूरी पर रेडियो अमन एफएम 86.4 बटा ग्राम बाद और ये प्रोग्राम की तासु मुक्त टेलीफोन कॉल है 0909 711 88 99 85 83 85 سوالات تپوس کولی شي جی سوالات طرف ته ځو سوالات مسره دي میسج کړی چاوی السلام علیکم مفتی صاحب د محرم روزه سبا نیسی لې شو کني شنو بالکل د محرم روزه چې دغه تاسو سبا نیولې شي دي کې د مسله نشتی د محرم روزه درې سلور دغه دي یو روزه منیسی لې شي دوه منیولې شي او درې منیولې شي او کو څوک نه نیسی نو بالکل دین نیسی دي کې مسله نشتی جی.